तपाईलाई लागेको छ होला त्यो अलि फरक गीत हो भनेर अनि तपाईँ करेक्ट हुनुहुन्छ किनभने त्यो बुद्धको एउटा गीत हो. एनिवे मुभिङ अन, मैले अघि नै भने जस्तो आजको कार्यक्रममा मैले तपाईँलाई बुद्धको एउटा कथा भन्ने छु किनभने बुद्ध जयन्ती भर्खरै भ्याइएको छ. मैले तपाईँलाई पहिलो कुरा भन्न चाहन्छु के हो भन्दा चाहिँ बुद्ध तपाईँले कता कता सुन्नुभएको छ जस्तो पनि लाग्न सक्छ तपाईँलाई. हो तपाईँले सुन्नुहोस्, तपाईँले गौतम बुद्धबाट सुन्नुहोस् होला. गौतम बुद्ध एउटा भगवान हुनुहुन्छ, गुरु हुनुहुन्छ हामी सबैजनालाई. तर उहाँको रियल नाम भनेको चाहिँ सिद्धार्थ गौतम हो. सिद्धार्थ गौतम लुम्बिनीमा जन्मिनु भएको थियो अनि लुम्बिनी भनेको नेपालको एउटा एकदम पवित्र ठाउँ हो. उहाँ एउटा राजकुमार हुनुहुन्थ्यो भनेको प्रिन्स र उहाँको बुवा चाहिँ राजा हुनुहुन्थ्यो भनेको किङ. अनि उहाँहरू चाहिँ एउटा दरबारमा बस्नुहुन्थ्यो भनेको ठुलो प्यालेस. अनि क्याच चाहिँ यो, सिद्धार्थ गौतम कहिले पनि त्यो दरबारभन्दा बाहिर जान सक्नु भएको थिएन, पाउनु भएको थिएन. किनभए सिद्धार्थ गौतमको बाबाले बुवाले के सोच्नुभयो भन्दा चाहिँ मेरो छोरा सिद्धार्थ गौतम बाहिर गयो भने उसलाई चोटपटक लाउन सक्छ, उसलाई दुःख हुन्छ अनि उसलाई काट्न सक्छ भनेर सोच्नुभयो. तर दरबारभित्र मात्रै बस्यो भने उसलाई नसन्चो भएको चिज पनि हामी सबैले सन्चो पारिदिन सक्छौँ, उसलाई यहाँ सुखमा राखौँ भनेर सोच्नुभयो. तर एक दिन सिद्धार्थ गौतमलाई धेरै नै भइसकेको थियो, एकदमै पुगिसकेको थियो. अब यो बाहिरको जीवनमा के हुने रहेछ भनेर एक दिन त्यो दरबारबाट निस्किनुभयो. निस्केपछि उहाँहरूले चाहिँ चारवटा चिज देख्नुभयो. त्यो चारवटा चिजमध्ये पहिलो चिज भनेको चाहिँ एउटा बुढो मान्छे देख्नुभयो. ए, यस्तो बुढो मानिस पनि हुनुहुन्न रहेछ है भनेर सोच्नुभयो. म कहिले पनि यस्तो बुढो मान्छे देखेको छैन, सबै ठाउँमा म गएँ एकदम यङ मान्छे देखेछु भनेर सोच्नुभयो. दोस्रो उहाँले एउटा बिरामी मान्छे देख्नुभयो. बिरामी मान्छे देखेपछि चाहिँ उहाँले सोच्नुभयो, कस्तो दुःखमा बस्नु रहेछ, बिरामी पनि हुन सक्ने रहेछ, म त कहिले पनि बिरामी भएन भनेर सोच्नुभयो. तेस्रो उहाँले एउटा मरेको मान्छे देख्नुभयो. उहाँले सोच्दा यस्तो पनि हुने रहेछ, हाम्रो जीवनमा अन्तिममा पुगेपछि हामी मर्ने पनि रहेछौँ भनेर सोच्नुभयो. अनि चौथो र फाइनल उहाँले एउटा शान्त साधु देख्नुभयो. अनि उहाँले सबै चिज देखेर चाहिँ उहाँले एकदम डिप सोचाइमा जानुभयो, एकदम गहिरो सोचाइमा जानुभयो. अनि उहाँले सोच्नुभयो अनि त्यसपछि एकछिनपछि सोचेपछि उहाँले केही कुरा बुझ्नुभयो. उहाँले के बुझ्नुभयो भन्दा चाहिँ जीवनमा दुःख पनि छ, यो जीवनमा जहिले पनि सुख हुने रहन्छ भनेर. मान्छे बुढो हुनु रहेछ, बिरामी

रहेछ र एक दिन इभेन्चुली मर्नु पनि रहेछ तर त्यो साधुलाई देखेर उहाँ सोच्नुभयो सायद यो दुःखबाट निस्किने एउटा बाटो पनि छ कि भनेर सोच्दै हुनुहुन्थ्यो अनि त्यो सोचेपछि के हुन्छ यो गीतपछि मैले तपाईँलाई भन्नेछु

भर्खरै बुद्ध जयन्ती गएको छ र मैले तपाईँलाई के भनिसकेछु भन्दा चाहिँ उहाँ राजकुमार हुनुहुन्थ्यो अनि उहाँको बुवासँग राजा हुनुहुन्थ्यो अनि एउटा दरबारमा बस्नुहुन्थ्यो अनि एक दिन लुकेर बाहिर निस्किनु भयो. पहिला एउटा बुढो मान्छे देख्नुभयो, त्यसपछि बिरामी मान्छे, त्यसपछि मरेको मान्छे र अन्तिममा शान्त साधु देख्नुभयो. सबै देखेर चाहिँ उहाँ एकदम डिप थिङ्किङमा जानुभयो, सोच्नुभयो अनि उहाँले थाहा पाउनुभयो जीवनमा दुःख पनि हुने रहेछ भनेर. तर त्यो साधु देखेपछि उहाँलाई लाग्यो सायद यो सबै दुःखबाट निस्किने एउटा बाटो पनि छ कि भनेर. त्यसपछि सिद्धार्थ गौतमले ठुलो डिसिजन बनाउनु भयो. उहाँले आफ्नो परिवार, धन, सबै साथीहरू छोड्नुभयो. उहाँ त्यो ट्रुथ खोज्नको लागि निस्किनुभयो. यो एउटा बाटो रहेछ र यो सबै चिज फिक्स गर्न भनेर खोज्न निस्किनुभयो. तर यो सजिलो थिएन. तर उहाँ जीवनको सबै चिज सोचेर, त्यो चारवटा चिज देख्नुभएको सोचेर निस्किनुभयो. सिद्धार्थ गौतमले धेरै वर्षसम्म त्यसपछि ध्यान गर्नुभयो. कहिलेकाहीँ धेरै दिनसम्म नखाए पनि बस्नुभयो ध्यान गर्दै. पछि उहाँले थाहा पाउनुभयो एउटा कुरा, अनि त्यो कुरा के हो भन्दा चाहिँ धेरै दुःख दिनु र भोग्नु पनि ठिक होइन र धेरै सुखमा बस्नु पनि ठिक होइन भनेर थाहा पाउनुभयो. यसलाई हामीले मध्यम बाटो भनिन्छ. यो बाटो भनेको चाहिँ हामी धेरै दुःखमा पनि नबस्ने, धेरै दुःख नदिने, हामीले धेरै सुखमा पनि नबस्ने बाटो हो. यसपछि के हुन्छ मैले यो अर्को गीतपछि तपाईँलाई भन्नेछु.

त्यो पनि एकदमै मिठो गीत थियो आजको कार्यक्रमको सबै गीत जस्तै गरी र अब चाहिँ मैले तपाईँलाई बुद्धको बारेमा अझै कुरा भन्नेछु यो कथामा के भयो भनेर गीतभन्दा अगाडि के भयो भन्दा चाहिँ भगवान् बुद्ध अथवा सिद्धार्थ गौतम निस्केर आफ्नो दरबारबाट निस्केर एउटा बाटो खोज्न जानुभयो यो सबै दुःख पीडा फिक्स गर्न अनि अनि उहाँले के धेरै ध्यान गरेर थाहा पाउनुभयो भन्दा चाहिँ धेरै सुखमा पनि बस्ने होइन धेरै दुःखमा पनि बस्ने होइन दुःख धेरै दिने होइन भनेर थाहा पाउनुभयो यो सबै चिज उहाँ थाहा पाएपछि चाहिँ उहाँले के गर्नुभयो भन्दा चाहिँ ज्ञान प्राप्ति गर्नुभयो अन्तिममा उहाँ बोधि रुख मुनि बस्नुभयो र फेरि एकदम ध्यान गर्नुभयो अनि एक दिन उहाँले फेरि ध्यान गर्ने बेलामा उहाँले त्यसपछि बुद्ध बन्नुभयो अनि बुद्धको अर्थ भनेको चाहिँ एकदम धेरै ध्यान गर्ने गुरु जस्तो सोच्ने अनि त्यसको बारेमा अब मैले तपाईँलाई भन्नेछु बुद्धको शिक्षाको बारेमा अब कुरै गरौँ बुद्धले के सिकाउनु भयो त नि सबैजनालाई यो कथाबाट यहाँ एकदम मुख्य कुराहरू सिकाउनु भयो चारवटा पहिलो कुरा भनेको जीवनमा दुःख हुने नै रहेछ हामी सबैलाई दुःख भोग्ने छौँ जिन्दगानीमा एक न एकचोटि दोस्रो कुरा भनेको दुःखको

कानहरु पनि छ यो तपाईले दुख दिनु भएको हुन सक्छ तपाईले दुख भोग्न परेको हुन सक्छ धेरै कुराबाट तपाईले दुख देख्न सक्नु भएको हुन्छ तेस्रो कुरा उहाँले सिकाउनु भएको भनेको चाहिँ दुख हटाउन पनि सकिनी रहेछ जहिले पनि सुखमा बस्ने पनि राम्रो होइन दुखमा धेरै बस्ने पनि होइन त्यही भएर त्यो मिडल पाथ लिने अथवा मध्यम रूप लिने र चौथो चिज उहाँ सिद्धार्थ गौतम अथवा गौतम बुद्धले हामीलाई सिकाउने भनेको चाहिँ एउटा राम्रो बाटो छ अनि मैले भने जस्तो त्यो बाटोको नाम चाहिँ मध्यम बाटो जाँदा जाँदै हाम्रो आवाज प्रायोजक कनेक्टिङ कल्चर र यो आवाज तरङ्गित गराउने ओट्यागो एक्सेस रेडियोलाई धन्यवाद त्यस्तै गरी गीत सङ्गीतका कलाकारहरूलाई पनि मोरी मोरी धन्यवाद भन्दै म र जियो बिदा हुन चाहन्छौँ नमस्ते शुभरात्री